0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज मंगल है, रबीउल अव्वल की 25 और सितंबर की 8 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। पाक बहरिया का दिन आज मनाया जा रहा है, जिसका मकसद 1965 की जंग के जांबाजों को खिराज अकीदत पेश करना है। सदर और वजीर आजम ने पाक बहरिया के दिन के मौके पर बहरिया के अफसरान, जवानों और सिविलियंस को खिराज तहसीन पेश किया है। नायब वजीर आजम ने कहा है कि वफाकी हुकूमत में भर्तियों के तरीकाकार में इस्लाहात से शफाफ और काबिलियत पर मबनी निजाम कायम करने में मदद मिलेगी। सदर और वजीर आजम ने सबके लिए मसावी, जामे और मयारी तालीम यकीनी बनाने के हुकूमती आजम का इरादा किया है। लबनान और गजा पर इसराइली हमलों में मजीद 14 अफराद शहीद हो गए हैं। रात दुबई में खवातीन के T20 एशिया क्रिकेट कप के एक मैच में पाकिस्तान ने हांगकांग को 72 रन से हरा दिया। और अब खबरें तफसील के साथ। पाक बहरिया का दिन आज मनाया जा रहा है, जिसका मकसद 1965 की जंग के उन हीरोज को खिराज अकीदत पेश करना है, जिन्होंने ताकतवर हरीफ के खिलाफ इंतहाई बहादुरी से जंग लड़ी और मादर वतन के दिफा के लिए अपनी जानों का नजराना पेश किया। ये दिन ऑपरेशन द्वारका की याद में मनाया जाता है, जिसका खुफिया नाम ऑपरेशन सोमनाथ था। इस ऑपरेशन में पाक बहरिया के 7 बड़े जंगी जहाजों ने दुश्मन के इलाके में एक जुर्रतमंदाना कार्रवाई की। कार्रवाई के दौरान पाक बहरिया ने द्वारका में भारतीय रेडार स्टेशन और रेडियो बीकन समेत साहिली तंसीबात को तबाह किया और भारतीय गरूर को खाक में मिला दिया। 1965 की जंग के दौरान पाक बहरिया की आबदोज गाजी एक मजबूत दिफाई कुव्वत के तौर पर सामने आई। उसने पाकिस्तान की हरबी बर्तरी की अलामत बनकर मादर वतन के खिलाफ जारहाना अजायम रखने वाले किसी भी दुश्मन के लिए खतरात में इजाफा कर दिया। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने पाक बहरिया के दिन के मौके पर पाकिस्तान नेवी के अफसरान, सेलर्स और सिविलियंस को दिली मुबारकबाद पेश की। अपने अलग अलग पैगामात में उन्होंने इस एतमाद का इजहार किया कि पाक बहरिया अपनी शानदार रिवायात को बरकरार रखते हुए बहादुरी, वकार और इम्तियाज के साथ अपनी जिम्मेदारियां अदा करती रहेगी। सदर आसिफ अली जरदारी ने कहा कि 7 और 8 सितम्बर 1965 की दरमियानी शब इंतहाई सिक्योरिटी वाले भारतीय बहरिया के साहिली स्टेशन द्वारका का खिलाफ पाक बहरिया का जरूरतमंदाना ऑपरेशन सोमनाथ हमें पाक बहरिया के शानदार माजी की याद दिलाता है। उन्होंने कहा कि ये ऑपरेशन न सिर्फ पाक बहरिया की बहादुरी और साबित कदमी का मजहर था, बल्कि उसने ऐसी मजबूत बहरी क़ुव्वत की बुनियाद भी रखी जिसमें खुद एतमादी और दुश्मन के दिल में खौफ पैदा करने के गैर मुतजलजल आज़म के साथ मुल्क के बहरी दिफा को मजबूत बनाने की सलाहियत मौजूद थी। अपने पैगाम में वजीर आजम शहबाज शरीफ ने कहा कि 8 सितंबर हमें 1965 की जंग के दौरान पाक बहरिया के हौसले, बहादुरी और आजम की याद दिलाता है। पाक बहरिया के सरबरा एडमिरल नवीद अशरफ ने कहा है कि पाक बहरिया पेशावराना महारत, गैर मुतजलजल आजम और कुर्बानी के जज्बे की बदौलत एक मजबूत बहरी जंगी क़ुव्वत में तब्दील हो चुकी है। बहरिया के दिन के मौके पर अपने पैगाम में उन्होंने कहा कि पाक बहरिया बढ़ते हुए चैलेंजेस से निमटने के लिए अपने प्लेटफॉर्म्स को जदीद बनाने और अमली तसव्वुरात को अपनाने का सिलसिला जारी रखे हुए है। पाक बहरिया के सरबराह ने पाकिस्तान नेवी के शहदा और गाजियों को खिराज अकीदत पेश करते हुए कहा कि उनकी बेलोस कुर्बानियों ने मुल्क की खुदमुख्तारी और बहरी सलामती के तहफ्फुज में अहम किरदार अदा किया है। नायब वजीर आजम इसहाक डार ने कुवैत के वजीर खारजा शेख जर्राह जाबिर अल अहमद सबा से टेलीफोन पर गुफ्तगू की। उन्होंने दो तरफा ताल्लुकात और बामी दिलचस्पी के शोबों में ताबन और इलाकाई सूरत हाल पर तबादला ख्याल किया। फरीकैन ने करीबी राबता बरकरार रखने और अकवामे मुतहदा की जनरल असम्बली के आइंदा इजलास के मौके पर मुलाकात पर इतफाक किया। نائب وزیر اعظم اور وزیر خارجہ محمد اسحاق ڈار کی زیر صدارت وفاقی حکومت میں بھرتیوں میں مجوزہ اصلاحات کا جائزہ لینے اور نیشنل جاب پورٹل کو مزید فعال بنانے کے لیے وزیر اعظم کی جانب سے قائم کردہ کمیٹی کا اجلاس اسلام آباد میں ہوا۔ کمیٹی کی کارکردگی پر اطمینان کا اظہار کرتے ہوئے نائب وزیر اعظم نے کمیٹی کی رپورٹ کی منظوری دی، تاہم اجلاس کے دوران دی گئی تجاویز کو بھی رپورٹ میں شامل کرنے کی ہدایت کی اور اسے منظوری کے لیے وزیر اعظم کو بھجوانے کی سفارش کی۔ نائب وزیر اعظم نے کہا کہ مجوزہ اصلاحات سے تیز رفتار، شفاف میرٹ اور ٹیکنالوجی پر مبنی بھرتی کا نظام قائم کرنے میں مدد ملے گی۔ خواندگی کا عالمی دن آج منایا جا رہا ہے۔ یہ دن تیزی سے بدلتی ہوئی دنیا میں ہونے والی ترقی کا جائزہ لینے، مستقل اور ابھرتے ہوئے چیلنجز کو بہتر طور پر سمجھنے اور مستقبل کے لیے خواندگی کے ایجنڈے کی تشکیل کا موقع فراہم کرتا ہے۔ صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے سب کے لیے مساوی، جامع، معیاری تعلیم یقینی بنانے کے حکومتی عزم کا اعادہ کیا ہے۔ آج خواندگی کے عالمی دن کے موقع پر اپنے الگ الگ پیغامات میں انہوں نے تعلیمی اداروں اور سول سوسائٹی پر زور دیا ہے کہ خواندگی کی شرح بہتر بنانے اور معیاری تعلیم کے نظام قائم کرنے کے لیے مل کر کام کریں۔ صدر آصف علی زرداری نے کہا کہ بنیادی خواندگی کے ساتھ تنقیدی سوچ، ڈیجیٹل مہارتوں اور عملی صلاحیتوں کو بھی فروغ دیا جانا چاہیے تاکہ لوگ علم پر مبنی عالمی معیشت میں مؤثر طور پر حصہ لے سکے۔ اپنے پیغام میں وزیر اعظم شہباز شریف نے کہا کہ وفاقی حکومت ملک بھر میں خواندگی کی شرح بڑھانے کے لیے صوبائی حکومتوں اور متعلقہ فریقوں کے ساتھ مل کر جامع حکمت عملی پر کام کر رہی ہے۔ انہوں نے کہا کہ دانش اسکولز جیسے اقدامات اس عزم کی عکاسی کرتے ہیں کہ کسی بچے کی معیاری تعلیم تک رسائی کا انحصار اس کے سماجی و معاشی حالات پر کبھی نہیں ہونا چاہیے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان اٹامک انرجی کمیشن کے چیئرمین ڈاکٹر راجہ علی رضا انور نے جوہری تحفظ اور سلامتی کا بین الاقوامی معیار برقرار رکھنے کے پاکستان کے پختہ عزم کا اعادہ کیا ہے۔ وہ ویانا میں جوہری توانائی کے بین الاقوامی ادارے کے بورڈ آف گورنرز کے اجلاس میں پاکستان کا قومی بیان پڑھ کر سنا رہے تھے۔ چیئرمین پی اے ای سی نے جوہری تنصیبات کے محفوظ اور بحفاظت آپریشن کے پاکستان کے پانچ اشروں کو اجاگر کرتے ہوئے اسے جوہری تحفظ اور سلامتی کے مضبوط مقامی نظام کا مظہر قرار دیا ہے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ پیٹرولیم ڈویژن کی جانب سے جاری اعلامیے کے مطابق ہائی اسپیڈ ڈیزل کی قیمت میں 3.72 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی نئی قیمت 381.77 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرول کی فی لیٹر قیمت 12.90 روپے اضافے کے بعد 358.77 روپے فی لیٹر مقرر کی گئی ہے۔ جنوبی لبنان پر اسرائیلی فضائی حملوں میں کم از کم 12 افراد جاں بحق ہو گئے ہیں۔ لبنان کی وزارت صحت کے مطابق اکتوبر 2023 سے لبنان پر جاری اسرائیلی جارحیت کے نتیجے میں جاں بحق افراد کی تعداد بڑھ کر 8948 ہو گئی ہے۔ ادھر جنوبی غزہ میں اسرائیلی حملوں کے دوران مزید 2 فلسطینی شہید اور متعدد زخمی ہو گئے ہیں۔ طبی ذرائع کے مطابق اکتوبر 2023 سے غزہ پر جاری اسرائیلی جارحیت کے نتیجے میں شہید ہونے والے فلسطینیوں کی تعداد 73,658 ہو گئی ہے۔ ٹی وی اور ریڈیو کی معروف فنکارہ عرشے منیر کی 28ویں برسی آج منائی جا رہی ہے۔ وہ ریڈیو پاکستان کراچی سے بطور براڈ کاسٹر وابستہ رہی اور متعدد ٹی وی ڈراموں میں بھی اداکاری کی۔ عرشے منیر کو ڈراموں میں بہترین کارکردگی پر 1983 میں صدارتی تمغہ حسن کارکردگی سے نوازا گیا۔ وہ 1998 میں آج کے روز کراچی میں انتقال کر گئیں۔ رات دبئی میں خواتین کے ٹی ٹوینٹی ایشیا کرکٹ کپ کے ایک میچ میں پاکستان نے ہانگ کانگ کو 72 رن سے ہرا دیا۔ پاکستان نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 20 اوورز میں 8 وکٹوں کے نقصان پر 143 رنز بنائے۔ جواب میں ہانگ کانگ کی پوری ٹیم 19 اوورز میں 71 رنز پر آؤٹ ہو گئی۔ انگلینڈ اور پاکستان کے درمیان تین میچوں کی سیریز کا تیسرا اور آخری کرکٹ ٹیسٹ کل سے ایجبسٹن برمنگم میں کھیلا جائے گا۔ انگلینڈ کو سیریز میں 2-0 کی برتری حاصل ہے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب رہے گا، تاہم شمالی پہاڑی علاقوں میں مطلع جزوی طور پر ابر آلود رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت، اسلام آباد 23 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 28، پشاور 27، کوئٹہ 16، گلگت اور مظفرآباد 22، جبکہ مری 15 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں و کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور اننت ناگ میں 17 ڈگری سینٹی گریڈ، جموں 25، لہ 10، جبکہ پلوامہ، شوپیاں اور بارہ مولہ میں 16 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
0: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

ناظرین و حضرات حاضرین، برادران ملت، آپ رکھیں تشریف، جناب عالی، جناب اعلی، جناب عالم اور ساری خواتین، all of the ladies، محترمہ، follow me and dear معزز صارف، all the ادیب and مصنفین، know what I mean when I scream. Fire is like a virus in your system. Start again, again, again. मैं सारी रात ताजी करूं यादें, सारा दिन जारी करूं बारें, बाजी को बुला दें. कैसी थी वो प्यारी प्यारी बातें? अगर करूंगा मैं फोकस, तेरे सारे बातें बोगस होंगे. सारे खाते खोला सोरा, सारे गाने जोगस, मेरे चारों ओर फिर तेरे बोटस. Please no photos. ठीक है जी, गस पीटे मांगे निकला मैं बात गैर स्पीड टिकट.

0: अच्छा जी, ताशा का मैसेज आया है, आई एम रियली एंजॉयिंग द कन्वर्सेशन नाउ. ताशा, अकल के बाईस इंसान को अशरफुल मखलूकात कहा जाता है. ये तो मुमकिन ही नहीं कि आपकी ज़ात से किसी को किसी की दिल आज़ारी हो रही हो और आप ना वाकिफ़ हों. ऐसे लोग अक्सर अपने किए पर शर्मिंदा नहीं हैं. वो ख़ुद को मज़ीद तकलीफ़ देने की बजाय उस शख्स से फासले पर रहा जाए, इस शख्स से फासले पर रहा जाए. बिल्कुल ठीक है आपने, और मैं आपकी बात से बिल्कुल मुत्तफिक हूँ, इत्तफाक करती हूँ आपकी बात से. एंड आई एम रियली इन्जॉइंग द कन्वर्सेशन, एंड इफ़ आई फील लाइक यू नो, ऐसे लग रहा है कि जैसे मैं आपको जानती हूँ या आप मुझे जानती हैं. हेलो, अस्सलामुअलैकुम.
1: वालेकुम अस्सलाम, बानाबान टीम को हमारी जाने से वालेकुम अस्सलाम. बहुत अच्छा शो कर रहे हैं आप. लेकिन आपके लिए मैंने जब से आप समोसे पकोड़े मांग रहे, जलेबियाँ मांग रहे, लेके खड़ा हूँ. आपने छह कप चाय के पी लिया, हमारा कॉल नहीं उठाई. मतलब नहीं बताने बात से बात कर रहा हूँ.
0: क्या बात है आपकी. और ये जो एक आपने एक ही सांस में सब कुछ बता दिया है, आपका बहुत बहुत शुक्रिया. और जब मैंने चाय पी उस वक्त लाइव कॉल्स नहीं थी ना, तो इस वजह से मैंने नहीं कॉल उठाई. आपको पता है कि जब मैं लाइव कॉल्स लेती मैं तभी बात करती हूँ, बिकॉज आप लोग ऑफ एयर भी आपने आके वही बात करनी है, फेसबुक के मैसेज पे भी वही बात है. तो फिर मैं प्रेफर ये करती हूँ कि हम लाइव कॉल पे जब बात करें तो ही आप लोगों से बात हो. तो जी बताइए, टॉपिक के बारे में क्या कहेंगे.
1: टॉपिक के बारे में, जो आप जिंदगी में जो आता है सब कुछ ठीक होता है. बाकी आने वालों को, तमाम लिस्टिंग कॉलों को हमारी तरफ से सलाम अलैकुम. तो आपको भी सलाम अलैकुम. अल्लाह
0: हाफिज़. बहुत शुक्रिया जी, अल्लाह
1: हाफिज़.
0: तो तनवीर साहब, आपके पकौड़े और समोसे पहुंचने में टाइम लग गया है, और 6:34 जो के हो चुके हैं. ओके, हम बात करें कि जब हम किसी की दिल आजारी कर रहे हैं, किसी को तकलीफ दे रहे हैं, और बाद में हम बिल्कुल छुन्ने काके बन जाते हैं, बोलते हैं मुझे तो पता ही नहीं है क्या ये बात सच है. हेलो, अस्सलाम वालेकुम.
2: वालेकुम सलाम, क्या हाल है.
0: मैं बिल्कुल ठीक ठाक, कौन और कहाँ से.
2: मैं साजिदा. बहुत
0: साजिदा, कैसी हो.
2: अल्हम्दुलिल्लाह मैं ठीक ठाक. इतना मजा आ रहा है, इतनी मजे की आवाज, और ऊपर से पकौड़ों का नाम.
0: पकौड़े सुन के मजा आ रहा होगा तुम्हें, है ना.
2: नहीं, खाने पीने की गप्पी शक्ल जो लगा रही है ना, बहुत ही मजा आ रहा है.
0: अच्छा, ओके.
2: थका हो गया. बिनिश वगैरह और भी सारे.
0: ये बिनिश पता नहीं किधर चली गई, इसको बहुत मार पड़नी है मेरे से.
2: मजा ही नहीं आ रहा. और वो नाजरी और आपके जितने भी ग्रुप में है ना, जरा की हो रही है.
0: अच्छा, वो मेरे ग्रुप में नहीं है, वो रेगुलर लिसनर है शो के. क्योंकि मैंने कोई ग्रुप नहीं बनाया.
2: नहीं, वो आपके शो का ग्रुप है सारा, जो मेन है ना, वो
0: रेगुलर लिसनर उनको बोलते हैं.
2: हाँ जी बिल्कुल. अच्छा, तो वो गाना लगा दे, दूर दूर अखियां मारे मुंडा पटवारी.
0: खैर, तुम अक्सर यही गाने बताती हो मजे का गाना है.
2: तो मैं बताती हूँ, इसलिए वो अलग अलग होना चाहिए ना.
0: हाँ बिल्कुल सही कहा है तुमने.
2: इस वजह से मैं बताती हूँ, मैं बताने से कोई आजकल के भी बता दो, लेकिन ये गाना में ना एक म्यूजिक में मजा ही हो रहा है.
0: हाँ बात सही की है तुमने, तो मैं अभी लगा देती हूँ. चलो ठीक है, ओके. अपना ख्याल रखो. आप भी अपना ख्याल रखो. अल्लाह हाफिज़. जी, सो वाकई ये गाना मजे का है. दूरों दूरों अखियां मारे मुंडा पटवारी था. तो ये वीडियो तो और भी मजे की. जब मैं ये गाना लगाती हूँ ना, तो मैं वीडियो देख के हंसती रहती हूँ. मैं इंजॉय करती. गाना तो ऑब्वियसली मजे का है ही है, बट ये गाने वीडियो का भी अपना ही मजा है. अच्छा जी. अच्छा, हुमा कह रही है कि क्या कह रही है कि हाँ जी, किसी भी इंसान को तकलीफ ना पहुँचाएं, वो बर्दाश्त ही ना हो ना कर पाए. जानी तौर पे उसकी हालत ख़राब हो जाए, चाहे जितना मर्जी करीबी रिश्ता हो, समझदारी की ज़रूरत है. और फिर बाद में मजाक करके बहाना बना देते हैं. तुम्हारे मैसेज की कोई समझ नहीं आई मुझे, ठीक है. मुझे ऐसे लग रहा है कि तुम ये कहना चाह रही हो कि लोग सारी बातें दिल आज़ारी करके बाद में उसको मजाक का नाम दे रहे हैं. कुछ इस तरह की बात करना चाह रही हो. कुछ तो तुम्हारी समझ नहीं आई, कुछ मैंने मैसेज की टाँगें तोड़ दी हैं. खुदाया, क्या हो गया आपको. ओके, अकल के बाईस ठीक है हो गया. ذہین اور فتین, ارے واہ نانا, ہم کہاں ذہین اور فتین ہیں. تاشا, آپ نے آج آگے ثابت کر دیا ہے کہ ابھی بھی جو ہے اردو کے ساتھ, اور صرف اردو کے ساتھ نہیں, سکیل اردو کے ساتھ بھی کسی کا تعلق ہے. تاشا, اینڈ آئی ایم ریئلی ویری ہیپی, مجھے بڑی خوشی ہو رہی ہے, میں دل سے بہت خوش ہوں کہ کوئی میرے شو میں جو ہے اس طرح آیا ہے جو اتنی سکیل اردو بولنے کی کوشش کر رہا ہے. ٹھیک ہے, تھینک یو محسن علی. ہے محسن, ہاؤ یو آر جے ہمارا, السلام علیکم, نائس شو, تھینک یو سو ویری مچ محسن. اچھا جی, سمرین کہہ رہی ہے کہ جو لوگ آپ کو رشتہ داروں کے نام پہ ذہنی اذیت سے دوچار کرتے ہیں, پلیز ایسے لوگوں کو صاف ان کے منہ پہ بتانا شروع کر دیں کہ آپ کے گھر میں کیا چل رہا ہے اور آپ اپنی زندگی میں کیا کر رہے ہیں, پھر یہی ایک طریقہ ہے کہ ان کو شٹ اپ کال ملے گی اور ان کی زبان بند ہو جائے گی. ہاں بالکل صحیح, جب ہم لوگوں کو یہ بتانا شروع کر دیتے ہیں نا کہ پلیز اپنے آپ کو دیکھیں آپ کیا کر رہے ہیں, تو اس ٹائم سچ میں لوگوں کی زبان بند ہو جاتی ہے اور وہ دیکھنا, وہ اپنے آپ کے اوپر غور کرنا شروع ہو جاتے ہیں. آپ کو یہ ضرور کہیں گے یار بڑا بدتمیز ہے, لیکن ایٹ لیسٹ وہ اپنے آپ کو بھی دیکھیں گے, اپنے آپ کے بارے میں بھی بات کریں گے, سوچیں گے. سائم, میرا میسج رہ گیا شیبا اپی. اچھا اوکے, کہاں رہ گیا ذرا بتانا مجھے, تم بھی کہاں رہ گئے, تم نا بس تم, نادر بنش اور خاور بھی بیچ بیچ میں آ کے چلا گیا, لیکن تم تینوں کی سزائیں تو پکی ہیں. ہو گیا کمرشل. جب ہم کسی کو ذہنی اذیت سے دوچار کر رہے ہوتے ہیں, کسی کی ذہنی اذیت کا سبب بن رہے ہوتے ہیں, کسی کی زندگی برباد کرنے کا سبب بن رہے ہوتے ہیں, فائنانشلی ایموشنلی ہر طرح سے, تو کیا ہمیں پتا ہوتا ہے یا نہیں پتا ہوتا ہے, یا ہم بھولے بےچارے یہ کہہ رہے ہوتے ہیں نہیں مینو تو پتا ہی نہیں لگا, پتا نہیں یار کہ میں ہو گیا, واللہ ہی کیا آپ کو لگتا ہے اس چیز پہ بلیو کرتے ہیں آپ. رانیہ نے میسج کیا, رانیہ کہہ رہی ہے جو لوگ یہ کہتے ہیں نا کہ ہمیں پتا ہی نہیں ہے اور ہماری وجہ سے کسی کی زندگی برباد ہو رہی ہے, تو سچ میں ایسے لوگوں کو تو سرے عام پکڑ کے گولی مار دینی چاہیے. او زیادہ ایکسٹریم ہوگی کڑی, لیکن کچھ معاملات میں ایسے ہوتا ہے کہ ہم کسی کی زندگی اس حد تک برباد کر دیتے ہیں کہ بس, جیسے ابھی کائنات ہے رشتہ داروں کی باتوں کی وجہ سے خودکشی کرنے تک پہنچی ہوئی ہے. کم آن کائنات, کیا کر رہی ہو اپنی لائف میں یہ بھی بتاؤ ذرا. اچھا, اب جو ہے کوک اسٹوڈیو کا جو نیا گانا آیا ہے نا وہ میں پلے کرنے لگی ہوں. ٹھیک ہے, زہا وسیم اینڈ سو ہیئر وی گو. چار دن پہلے آیا, ہم کیسے نہ پلے کریں, یہ تو بہت بڑی زیادتی ہو جانی ہے. ٹھیک ہے, so live calls and here we go. RJ Shiva Malik, FM 101 Radio Pakistan, Lahore.

अपने बारे में अच्छी बात सुनकर खुश होना बहुत आसान होता है ना, लेकिन अपने बारे में ऐसी बात सुनना जो आपके ईगो को तोड़ दे और फिर अचानक से बहुत सारी चीजें आपके अंदर तब्दील हो जाएं, टूट जाएं, फिर एक लम्हा वो आता है कि खामोशी से आप सोच रहे होते हैं, क्या वाकई मुझ में ये चीज मौजूद है? यह आसान नहीं है, क्योंकि इंसान दूसरों की गलतियां बड़ी जल्दी देख लेता है, बहुत जल्दी। सबसे पहले मुझे लगता है वो ही देखता है, मगर अपनी नीयतों को देखने में, अपनी ज़ात के अंदर की हकीकत को देखने में बहुत बहुत वक्त लग जाता है। अक्सर हम कह देते हैं कि उसने मुझे हर्ट किया है, लेकिन कभी ये नहीं पूछते मैंने उसे इतनी पावर दी ही क्यों कि उसका एक रवैया मेरी पूरी रात खराब कर दे। अक्सर लोग ये कह देते हैं कि उसने मुझे इग्नोर किया है, लेकिन अपनी जात से वो सवाल नहीं करते कि मुझे दूसरों की अटेंशन की इतनी ज़रूरत क्यों है। कुछ लोग ये भी कह देते हैं वो बदल गया है, वो तब्दील हो गया है, उसके अंदर बहुत कुछ चेंज हो गया है ना। लेकिन अपने आप से सवाल नहीं करते कि मेरी तवक्कात बदलने के काबिल थी, मेरी एक्सपेक्टेशंस उससे इतनी ज्यादा क्यों थी। यही वो जगह है जहां सेल्फ अकाउंटेबिलिटी शुरू होती है, एहतसाब शुरू होता है अपनी जात का। लेकिन ऐसा एहतसाब नहीं जो इंसान को तोड़ दे, बल्कि ऐसा एहतसाब है जो इंसान को समझाए। अपनी जात का एहतसाब ऐसा नहीं है कि आपको अपनी जात से नफरत करवाए, ऐसा बिल्कुल नहीं कि आप हर वक्त खुद को बुरा कहते रहें, मैं नाकाम हूं, मैं बुरा हूं, मुझ में कोई खूबी नहीं। ऐसा वैसे अक्सर मेरे जहन में ऐसे बहुत सारे ख्यालात आते जरूर हैं। यह एहतसाब नहीं है, ये दरअसल मुझे ऐसा लगता है कि सेल्फ डिस्ट्रक्शन है। हकीकत में एहतसाब थोड़ा सा डिफरेंट होता है। इंसान कहता है कि यस आई मेड अ मिस्टेक, मैंने गलती की है, बट आई कैन अंडरस्टैंड इट, लर्न फ्रॉम इट एंड बिकम बेटर। मैं गलती कर चुका हूं, ठीक है, लेकिन मैं सिर्फ अपनी गलती नहीं हूं, मैं नाकाम हूं या कुछ भी ऐसा है, लेकिन मैं नाकामी के अंदर नहीं हूं। मेरे अंदर गुस्सा हो सकता है, लेकिन मैं सिर्फ गुस्सा नहीं हूं, मेरे और भी बहुत से पहलू हैं। हसद का कोई एक लम्हा आ सकता है, लेकिन मैं हसद नहीं हूं। हाँ, समझना शुरू करता है इंसान, जहनी आजादी की तरफ ये उसका पहला कदम होता है। हम अपने ख्यालात को अक्सर हकीकत समझ लेते हैं, और यकीन करें वो हकीकत होते भी हैं, लेकिन कुछ ख्यालात ऐसे होते हैं जो हकीकत से थोड़े से डिफरेंट होते हैं। कोई मनफी ख्याल आया, हमने मान लिया, किसी के बारे में शक आया, हमने उसे हकीकत समझ लिया, किसी ने जवाब नहीं दिया, हमने फौरन सोच लिया वो मुझसे नाराज है। ऐसा होता है ना ऐसा ही होता है। जो एक्सपीरियंस हम करते हैं हम वही तो बयान कर रहे होते हैं। किसी ने हमें देखा नहीं, हमने सोच लिया शायद वो मुझे पसंद ही नहीं करता। किसी ने हमारी तारीफ नहीं की तो फिर हमने सोच लिया शायद मैं अच्छा नहीं हूं। लेकिन लेकिन ये जो ख्याल है ना, ये सिर्फ ख्याल भी हो सकता है, एहसास सिर्फ एहसास भी हो सकता है।
خوف ہمیشہ حقیقت کی خبر ہی نہیں دیتا، اور شاید معرفت انسان کو یہی فاصلہ سکھاتی ہے. میں اپنے خیالات کو دیکھ سکتا ہوں، اس لیے ضروری نہیں ہے کہ میں وہ خیال ہوں، بس وہیں تک محدود ہوں، اسی جگہ پہ ہوں، ایسا نہیں. اچانک ذہن میں خیال آیا میں ناکام ہو جاؤں گا، لیکن اس لمحے آپ رک کر اپنے آپ کو یہ بھی تو کہہ سکتے ہیں، کوشش کرنے میں کیا حرج ہے، کوشش کرنے میں کیا حرج ہے. بہت سی چیزیں ہمارے اپنے پلانز میں چل رہی ہوتی ہیں، لیکن ایک چیز جو ہے وہ ہمیشہ ہمارے پاس موجود ہوتی ہے، لیکن ہم اسے نظر انداز کر دیتے ہیں، وہ کوشش ہے. کوشش کر کے بعض اوقات ایک کوشش کی دوری پر ہوتا ہے وہ جو ہمارا سارے کا سارا سکون ہوتا ہے نا، وہ ایک کوشش کی دوری پہ ہوتا ہے. ہماری ایک چھوٹی سی کوشش ہمارے اپنے بنائے ہوئے خیالات سے بالکل الگ ہو جاتی ہے، ہمیں بالکل ڈفرینٹ سا احساس محسوس ہوتا ہے کہ یار ایسا تو کبھی سوچا ہی نہیں تھا، اپنی ذات کو کبھی اتنی اہمیت دی ہی نہیں تھی، یہ اچانک کیسے ہو گیا کہ ذات کی اہمیت کے حوالے سے جو میرے اپنی ذات کے بارے میں خیالات تھے وہ اتنے ڈفرینٹ کیسے ہو گئے، اتنی جلدی ایکسیپٹ کیسے کر لیا گیا. صرف ایک کوشش کی دوری پر ہوتا ہے انسان. بہرحال 1:49 پروگرام میں ہمیشہ وقت جو ہے بہت کم ہوتا ہے، باتیں بہت زیادہ ہوتی ہیں اور پتہ ہی نہیں چلتا کہ کب وقت جو ہے وہ بالکل ختم ہونے والا ہے، ساتھ چھوڑ کر جانا پڑے گا. بائی دا وے آپ کی میسیجز جو ہیں وہ مجھے موصول ہو رہے ہیں facebook.com/FM101 لاہور کے آفیشیل فین پیج پہ. آپ کہیں سے بھی ہمارے فیس بک پیج پہ کامنٹس سیکشن میں جا کر اپنے ہونے کا ہمیں احساس دلا سکتے ہیں. ابھی محمود ہمارے ساتھ ہیں، کہہ رہے ہیں نائس پروگرام، ونڈرفل وائس، تھینک یو ویری مچ، بہت بہت شکریہ. سلامت رہیں، آباد رہیں، مسکراتے رہیں، جیتے رہیں، خوش رہیں، بہت شکریہ. طاہرہ مسعود صاحبہ کہتی ہیں رد ہونا تکلیف دیتا ہے مگر آپ کے آنسو کمزوری نہیں، یہ اس بات کی علامت ہیں کہ آپ نے سچے دل سے محسوس کیا تھا، اپنے جذبات کو دبائیں نہیں، انہیں محسوس کریں، خود کو وقت دیں، اور یاد رکھیں کسی کا انکار آپ کی قدر کا فیصلہ نہیں کرتا. صحیح کہا. طاہرہ کہہ رہی ہیں کہ ہم بدلتے نہیں، بس لوگوں کو سمجھنے کے بعد خاموش ہو جاتے ہیں. زندگی میں ایک وقت ایسا بھی آتا ہے جب آپ بحث کرنا چھوڑ دیتے ہیں، الفاظ کی جگہ خاموشی لے لیتی ہے. اس لیے نہیں کہ آپ ہار مان لیتے ہیں یا آپ ہار مان گئے، بلکہ اس لیے کہ آپ کو لوگوں کی حقیقت سمجھ آ جاتی ہے. خاموشی کمزوری نہیں بلکہ پختگی، میچیورٹی کی نشانی ہے. صحیح کہہ رہی ہیں. ایک اور میسج میں لکھا ہے انہوں نے کہ کبھی کبھی منزل ملنے سے پہلے انسان خود سے بچھڑ جاتا ہے. ہم سب زندگی میں کسی نہ کسی خوبصورت موڑ کا انتظار کرتے رہتے ہیں، مگر کبھی راستے اتنے طویل ہو جاتے ہیں کہ انتظار کرتے کرتے ہم بدل جاتے ہیں، لوگ بچھڑ جاتے ہیں، خواب تھک جاتے ہیں، اور پھر ایک وقت آتا ہے جب منزل سامنے ہوتی ہے مگر اسے پانے کی خوشی محسوس کرنے والا انسان کہیں راستے میں ہی کھو جاتا ہے. صحیح کہا، ٹھیک ہے. یہ کچھ آپ کے پیغامات تھے، نام آپ کے شامل کر رہا ہوں. ابھی محمود ہمارے ساتھ ہیں، فصیحہ جنت، تھینک یو ویری مچ، ارباب علی، ریاض بھٹی، آرجے مہوش خان، ونون کی خوبصورت آواز ہیں، بہت شکریہ. جگنو جونیئر ہمارے ساتھ، سائم تبسم، امل حبیب، بہت بہت شکریہ، تھینک یو ویری مچ.